ही है, दोनों ही है, इस दोनों नो दोनों ही सकते हैं। इसनों कबीर कहने ने उल्टी गंगा जमन मिला, ये गंगा जिथों जन्मी है, जमन जमी है, पैदा हुई है गंगोत्री, गंगा नो उल्टा के जिथों जन्मी है उथे मिला है, उथे ले जा। धुन कितों उठी है, धुन नाभी तो धर्म की साधना कहती है, उन्हें जबान दे राही जो धुन प्रगट हो वाहे गुरु, इनू वापस ले जा, गुरु वापस ले जा। किसे नु के आखण औखा साचा बड़ा बड़ा, उन्हें वाहेगुरु वाहेगुरु आखना की है, सौ दफा कह रहा, 500 दफा कह रहा, कहते हूँ एक दफा ये वाहेगुरु रसना आखे, इनू पलटा के उथे ले जाई जिथों उत्पन्न हो जाए, जिथों धुन उठी, दोनों धुनी तक ले जाए, धुन उठी नाभि तो धुनी तो, पर आई हृदय तक पसंद थी, फिर पहुंची कंठ तक मधमा, फिर जबान ने बयान कर देती बैखरी, हूं बैखरी नू मधमा बनाना है, मधमा नू पसंती बनाना है, पसंती नु फिर कराना, उल्टी गंगा जमन मिला। कि किस तरह हो गएगा, अमृत वेले बैठ के कभी ध्यान साधना करोगे तो पता चलेगा। इसे नहीं गुरु नानक ने कहा आखण औखा साचा कठिन, सारा दिन राम राम राम करी जा रहे, राम की धुन जिथों उठी उथों वापस ले जाए, वापस ले जाने वाली अंदर क्रांति आएगी। यकीन जानो एक दफा का वाहेगुरु आखना जन्मां जन्मांतरां का थकेवा ला देंदा है, ते जन्मां जन्मांतरां दे पाप धो देंदा है, दुख मिटा देंदा है, पर एक दफा वाहेगुरु आखण वास्ते कई दफा करोड़ां दफा आखना पैंदा है, साधना करनी पैंदी है, उस तो बंदा थकदा उसे तो थकदा, पर जन्मां जन्मांतरां का थकेवा लै जांदा है एक दफा। जबान वाहेगुरु जो हुण कह रही है उठी ते धुन ते परा नाभी ते, इन्हों वापस लै जाना है, किवें लै जाइए, जबान दे राही ते धुन बार प्रगट होई है, जबान वापस नहीं लै जा सकदी, इन्हों कन्ना दे राही वापस। इस वास्ते धन गुरु तेग बहादुर साहब जी महाराज कहने रे मन राम सेव कर प्रीत किवें करी, तो महाराज कहने सरवन गोविंद गुण सुनो और गाओ रसना की, जबान नाल गाई जाओ वाहेगुरु वाहेगुरु, कन्ना नाल सुनी जाओ सरवन गोविंद गुण सुनो और गाओ रसना की, गाया होया हवा च ना उठ जाए, वाहेगुरु वाहेगुरु आख्या होया सिर्फ फिजा विच नहीं कि तेरे अंदर जाना चाहिए, बिना कन्ना तो अंदर नहीं जा सकता, शब्द के कन्ना दे राही अंदर जाए, भजन कन्ना दे राही अंदर जाएगा, भोजन मुंह दे राही अंदर जाएगा, भोजन मुंह दे राही अंदर जाके आखिरी हिस्सा जो बनेगा खून भजन, अंदर जो जाएगा और वाकई बंद भजन अंदर चला गया, भजन भी छकना ही है कन्ना दे राही, जेको खावे जेको वंचे इसका होयो दा, कोई खावे ते हजम करे पचाए, उदा उदार हो जाएगा, ओ जपे होया नाम जो कन्ना दे राही सुनिया गया अंदर गया, यही महारस बनेगा, महा आनंद महा प्रकाश महा शक्ति, यही समाधि दीन कर दे। जैसे धुन नाभि तो उठी परा, हृदय तक पहुंची पसंती, कंठ तक आई मधमा, जबान ने बयान कर दी थी बैग, वापस भी उन्हें पड़ावा तो जाएगी, लेकिन द्वार अलग है, द्वार कन है, धुन बार प्रगट हुई थी रसना दे रानी, ये धुन अंदर जाएगी कन्ना दे,
ساری زندگی کا بھی واہگرو واہگرو آخیا ویرتھ جا سکتا اگر سنیا ایک سیکنڈ کا بھی آخیا ہوا واہگرو جنما جنمانتر کے دکھ مٹا دے گا اگر سنیا لکھمڑیا گھر اکٹھے ایک رتی لے لکھاں من لکھڑا جویں چنگاری نال بسم ہو جاندیاں نے اکو دفعہ دے واہگرو آخدے ہاں کروڑا جنماں دے پاپ دکھ سنتاپ مٹ جاندے نانک بھگتاں سدا وگاس سنیے دکھ پاپ کا ناس زبان یہ جو واہگرو واہگرو کہہ رہی ہے بیکری کہ پہلے مدما سی کنٹھ دے سی یہ اس کو پہلے پسندی سی ہردے سی یہ اس کو پہلے نابی دے سی پر پسندی مدما بیکری بیکری نو مدما بنانا ہے مدما نو پسندی بنانا ہے پسندی نو پھر پرا بنانا ہے پھر اندر جاوے کنہ دے راہی جائے گی اور تائیں جا سکے گی جی دھیان دی کاگرتا ہے من دا ٹھہرا ہوا ہے من ورنہ نہیں جائے واہگرو واہگرو زبان اچارن کر رہی ہے اور من سن رہے کنہ دے راہی تو پہلے دھن کنٹھ تک آئے گی مدما جیسے واہگرو مدھما بنے ہیں ایسے منک نو واہگرو آخن دا رس بانی جپن دا رس سادنا دی دنیا انہاں لوکاں دی تعداد زیادہ ہے جنہاں نو رس آن لگتا اگر مدھما تو ہن واپس کنٹھ تک چلے گی دھیان دی کاگرتا بنی رہے تے جپ چلدا رہے تے دھن ہردے تک پہنچ جائے پسندی ایسا منک اناہد ناد سنن لگتا ہے تے او اناہد ناد کس طرح دا ہوندا ہے اناہد ناد جو سنن لگ پیا سمجھ لو پرماتما دے در تک پہنچ گیا اجے گھر تک تے نہیں در تک پہنچ گیا گھر دی در دی پھر مہاراج انج ویاخیا کرتے ہیں سو در کہا جت وے سرب سماج گھر دے اندر پرویش کرن واسطے پہلے در تے ہی جانا پائے گا نا دروازے وہ در تے بڑی رونق ہے پراچین راجے مہاراجے اپنے محلوں کے در دے اتنے نوبت بجاندے سن سویرے تے شام گل تے بھگتاں تو چلی انہوں نے کیا پرماتما دے در تے نوبت وجی وہ جو نوبت وجدی ہے اناہد ناد دی اسے نو گرو نانک دیو جی